0: साथ मौजूद हैं, आप हमारे साथ मौजूद हैं और आप लोग हमें कॉल्स कर रहे हैं, मैसेजेस कर रहे हैं और साथ साथ आजादी की बहार हम सेलिब्रेट कर रहे हैं आजादी के इस मौके पर। जी कोमल,
1: अच्छा आजादी के अच्छे से मौके पर हम सबसे अहम हस्ती का जिक्र करना नहीं भूलते जो हम करना चाहते हैं और सब जानते हैं कि इन्हीं की मेहनत और कोशिशों से हमने जो है ये मुल्क हासिल किया है।
0: हां जी,
1: अच्छा जी, तो आज हम पहले तो बाबा कौम कायदे आजम मोहम्मद अली जिन्ना को भी इसमें शामिल करते हैं, उनको खराज तहसीन पेश करते हैं। तो चले जी, आप उनके लिए एक शेर पढ़ें रुखसार।
0: ओके जी, शेर अगर हम पढ़ते हैं कायद के लिए, वैसे तो हम
1: जितने इनका
0: बिल्कुल जितने भी शेर पढ़ेंगे हम वो कम है कायद के लिए, और ऐसा ही है। और वो कुछ इस तरह लिखता है शायर कि तेरी दानिश, तेरी हिकमत, तेरी हिम्मत, तेरा ईमान, निजात अहले हिंदुस्तान, हयात अहले पाकिस्तान।
1: बिल्कुल है कि उन्होंने उनकी मेहनत उनकी मतलब ये कि ना ख्वाब इकबाल का था और कायद की उमंग थी, उनकी मेहनत थी तो आज हमने ये मुल्क हासिल करा। लेकिन उनके साथ जो लोग इस तहरीक में शामिल थे, जिन्होंने कुर्बानियां दी, बेमिसाल कुर्बानियों का ये नतीजा है जो हमें ये मिला है, कितनी माओ बहनों की दुआएं थी इसमें शामिल। मतलब हम कैसे इस दिन को भूल जाए, जब लोग अक्सर ये कहते हैं ना कि पाकिस्तान में ये है, कुछ भी है वो आपका आज का दौर है, लेकिन हम हमारे जो बुजुर्गों ने कुर्बानी दी उनको फरामोश नहीं करें। आज आप ये देखें कि उन्होंने कितनी मेहनत की थी इस मुल्क को बनाने में, इसलिए कि आप अपने मुल्क में आपस में लड़ लो झगड़ लो, नहीं, उस वक्त एक कौम थे ना, आज भी हमें ऐसे ही रहना है।
0: बिल्कुल, एक कौम थे और एक कौम बन के रहना है,
1: अल्लाह ऐसे ही रहेंगे, कोई दुश्मन इस कौम को नहीं तोड़ सकता ना खत्म कर सकता, पाकिस्तान का नाम रहती दुनिया तक रहेगा
0: इंशाल्लाह इंशाल्लाह। और कोमल, आपने देखा होगा कि क्रिकेट के मौके पर जब इंडिया और पाकिस्तान का मैच होता है तो देखें एक जो मैच का ग्राउंड होता है या कहीं भी बड़ी स्क्रीन्स लगी हों तो वहां पे हर बंदा होगा, वहां पे महाजर भी होगा, वहां पे सिंधी भी होगा, वहां पे पख्तून भी होगा, वहां पे हर रंग नस्ल हर जबान सब कुछ सब एक होकर जो है ना सिर्फ पाकिस्तान की जीतने का इंतजार कर रहे होते हैं। तो बिल्कुल, जहां आप क्रिकेट ग्राउंड में एक हो सकते हैं तो वहां पे
1: पाकिस्तान के अलावा जो है ना, हम तो सिर्फ पाकिस्तान में खुश नसीब है कि हम अपने मुल्क के अंदर अपने दिन को सेलिब्रेट करते हैं, जो ओवर सीरीज है आउट ऑफ कंट्री में बैठे हुए वो कितना तड़पते होंगे यहाँ आने के लिए कि हम भी यही दिन, क्योंकि उनको इतनी आजादी नहीं थी कि वो इस तरीके से सेलिब्रेट करें। लेकिन अब पाकिस्तानी तो माशाल्लाह दुनिया में जगह जगह सेलिब्रेट करते हैं इस दिन को, बड़े जोश खरोश से करते हैं और पता है दूसरे लोगों को मौका नहीं देते।
0: बिल्कुल, दूसरे लोगों को मौका नहीं देते और वो
1: निकल जाता है।
0: हाँ, वो आउट ऑफ कंट्री भी बहुत अच्छे तरीके से पाकिस्तान की आजादी के दिन को मना रहे होते हैं, सेलिब्रेट कर रहे होते हैं। और यही वजह है कि मतलब अपना मुल्क अपने घर जैसा होता है, अपना घर जैसे अपना घर होता है तो ये अपना घर ही है। तो जब आप यहाँ से बाहर चले जाते हैं तो आपको अंदाजा होता है कि यार अपना घर ही था।
1: पहले लोग कहते हम बाहर जाए, जाने के बाद एहसास होता है हमने क्या किया है, अपना वाकई अपना था, जैसा भी है अपना छत अपनी, अपना घर अपना है बस।
0: बिल्कुल, और इसी के साथ एक कॉल लेते हैं, उसके बाद हम कायदे आजम मोहम्मद अली जिन्ना बाबाए कौम को एक ट्रिब्यूट पेश करेंगे। कॉल लेते हैं कोमल और चेक करते हैं कौन है कहाँ से। जी हेलो,
2: अस्सलाम वालेकुम।
1: वालेकुम सलाम जी, कौन और कहाँ से बात कर रहे हैं,
2: कैसे हैं आप? ठीक हैं
1: जी? अल्हम्दुलिल्लाह मैं बिल्कुल ठीक हूँ, आप बताएं?
2: मैं भी ठीक ठाक हूँ, दुआएं आपकी।
0: कौन बात कर रहे हैं?
2: पहचाना तो होगा,
1: मैंने नहीं पहचाना, चले आप बताएं ना,
0: फारूक भाई बात कर रहे हैं
2: जी।
0: बिल्कुल, मैं पहचान लेती हूँ सारे अपने लिसनर्स को।
2: अच्छा, तबीयत कैसी आप?
0: बिल्कुल ठीक ठाक है। फारूक भाई मुझे बताइए कि आजादी मना रहे?
2: हाँ बिल्कुल, लेकिन आजादी तो जो मना रहे हैं लेकिन ये पू पू ने हमारा शरीर फाल दिया।
1: तो भाई अब क्या कर सकते हैं, ये होता है।
0: ये बस अब
1: जुल्लार भी कह रही है कि मैं लेकर मैं लेकर आना चाहती हूँ, मैंने कहा नहीं लाना,
0: मैं सेलिब्रेशन में मैं रास्ते से लेती भी हूँ। हाँ, जो मुझे तंग करेगा वहीं पे मैं बाजा बजाऊंगी। ठीक है, डन हो गया। अच्छा
2: मुझे
0: हाँ ये बताइए कि झंडियाँ लगाई हैं आपने?
2: हाँ जी माशाल्लाह।
0: चले माशाल्लाह, जरूर तराना
1: सुनाएंगे आप
2: जी?
0: कौमी तराना?
2: चलो थोड़ा सा सुना देता हूँ।
1: चले जी सुनाए।
2: ऐसी जमीन,
0: अरे नहीं
1: قومی ترانہ، قومی ترانہ،
0: قومی ترانہ اصل میں ہمارے لوگوں کو قومی ترانہ
2: یاد نہیں آ رہا مجھے،
1: جو لائنیں یاد ہے آپ وہ تو گا سکتے ہیں.
2: چلو پاس زمین سات پاؤ ایشور عظیم سات پاؤ، بس زیادہ نہیں ہارا،
0: زیادہ نہیں ہارا. کتنی بری بات ہے، کتنی بری بات ہے.
1: بہت شکریہ آپ نے کال کری میرے خیال. اچھا آپ اس وقت پاکستان میں اور پاکستان سے باہر جو پاکستانی ان کو کیا میسج دینا چاہتے ہیں آزادی کے دن کے حوالے سے، کیا پیغام ہے جو آپ پوری قوم کو دینا چاہتے ہیں؟
0: کال ڈراپ ہو چکی ہے کومل، اور
1: ٹائم بھی
0: بہت لمیٹڈ ہے جی. اور اسی کے ساتھ ہم ٹریبیوٹ پیش کرنے جا رہے ہیں جی قائد اعظم محمد علی جناح کو. اور اگر قائد اعظم محمد علی جناح کی زندگی پر اگر ہم تھوڑی سی نظر دوڑاتے ہیں تو قائد اعظم محمد علی جناح جو 25 دسمبر 1876 کو روشنیوں کے شہر کراچی میں پیدا ہوئے تھے.
1: اچھا 25 دسمبر میری بھی برتھ ڈے آتی
0: ہے. ارے واہ کیا بات ہے، مطلب دو دو خوشیاں ایک ساتھ، پھر تو ہم دو دو
1: دیکھیں. اس دن قائد اعظم کی برتھ ڈے بھی آتی ہے اور میری بھی ہوتی ہے. ہم بارہ پاکستان ہم بند کرواتے ہیں، پتا آپ کو چھٹی کرواتی ہوں. جناح کراچی میں پیدا ہوئے تھے،
0: بالکل کراچی میں پیدا ہوئے تھے. اور اس کے ساتھ ساتھ انہوں نے اپنی جو ابتدائی تعلیم ہے وہ مشن ہائی اسکول سے حاصل کی، اور اس کے لیے اعلیٰ تعلیم کے لیے وہ چلے گئے تھے انگلستان. وہاں جا کر انہوں نے ملازمت کی، اور پھر کچھ عرصے بعد ملازمت چھوڑی اور قانون کی تعلیم حاصل کرنے کے لیے داخلہ لے لیا 1896 میں. وہاں سے قانون کی ڈگری قائد اعظم محمد علی جناح نے حاصل کی، اور اس وقت قائد اعظم نے سیاست میں بھی حصہ ڈالا اور وہاں سے سیاست بھی شروع کی.
1: کیسے کریئر کا انہوں نے پھر آغاز کیا، اور مسلم لیگ نون بنی اس ٹائم پہ،
0: مسلم لیگ نون بنی. اور انڈیا واپس آ کر انہوں نے یہ جو لیگ ہے یہ بنائی، اور انڈیا واپس آنے کے بعد آپ نے ممبئی میں وکالت شروع کی اور جلد ہی اپنا بایا. اس کے ساتھ ساتھ برطانیہ جانے سے پہلے آپ کی شادی آپ کی ایک دور کی رشتے دار ایمی بائی سے ہوئی. اور اس کے علاوہ قائد اعظم برطانیہ جانے کے بعد کچھ عرصے بعد ہی وفات بھی کر گئے تھے. تو یہ کچھ قائد کی زندگی پہ
1: ہمارا مطلب یہ کہ وہ بیمار تھے شدید حالت میں بھی انہوں نے ملک کے لیے کام کیا، جبکہ ڈاکٹر نے انہیں کہا تھا کہ وہ ریسٹ کریں، آرام کریں، لیکن انہوں نے دن رات پاکستان بننے کے بعد بھی وہ پاکستان کی ترقی کے لیے ہی لگے رہے.
0: اور قائد اعظم کا اس ٹائم پہ صرف ایک ہی پیغام تھا، اور وہ تھا صرف کام کام کام.
1: ہم ہمارے پر آ چکے ہیں، ہم کام کر رہے ہیں.
0: اور قائد اعظم بالکل اس ٹائم پہ وہ جانتے ہوں گے کہ اس ٹائم پہ ان کا کام کرنا کتنا ضروری ہے، کیونکہ وہ جانتے تھے کہ انہوں نے پاکستان ہمیں دیکھے جانا ہے، اور وہ دیکھے گئے بھی. تو اے قائد اعظم تیرا احسان ہے، احسان
1: ہمیں آزادی کے دنیا ہوئی حیران.
0: اٹریبیوٹ ٹو قائد اعظم محمد علی جناح.

0: अमरीका जो ईरान से सख्त ए खतरनाक माशी पाबंदी लगाने का ऐलान। अमरीकी नियाणे वाले वजीर है तेहरान खिलाफ अड़ा कदम खण वही रहा हूं जेके दुनिया पहरे कदें भी न डिठा हुआ। अमरीकी नायब सदर जेडी वेंस है ईरान से जंग में पहरी तरजीह तेल जो कीमतों घट रखण है। متحدہ عرب امارتن جو ایران متا اپنائے ہرمز میں بن بحری جہازن تے حملے جو الزام یو اے ای جاری کیل بیان میں چیوا ہے تا ایران اپنائے ہرمز میں ابودھابی نیشنل آئل کمپنی جی بن بحری بیڑن کے نشانوں پڑھایو ہے۔ حملے کے نتیجے میں کہیں جی زخمی تھن جا اطلاع نہ ملیا۔
1: آپ سن رہے تھے GAFM नेटवर्क पर KTN न्यूज।
2: तहजीब सकाफत से सजी सिंध की मेहमान नवाज धरती,
3: जिसकी फजाओं में रची बसी है बन के मोहब्बत का साज, GAFM की आवाज।
2: GAFM नेटवर्क, सिंध की आवाज।
4: हक सच जो आवाज, गीत संगीत जो आवाज, जीए हैदराबाद मटियारी FM 91.6 सिंध जो आवाज, बुधंदा रहो।

0: ओके जी, सो ॾाढो वीआईपी मिली नगमो असां हिते इंजॉय कयोसीं। यकीन इहो मिली नगमो तव्हां सभिनी खे बि सुठो लॻंदो। असां सां गॾु फेसबुक ते बि तव्हां मौजूदु आहे, यानी कि फेसबुक ते बि तव्हां असांखे ज्वाइन करे सघो था। पर हिते असांजो नंबर खुली चुको आहे, सो बिल्कुल असां यकीन तव्हांजो कॉल्स बि कंदासीं। सो छा था चओ
1: जी ख़्वाजा आज़ाद, जेकॾहिं तव्हां हाणे असांखे ज्वाइन कयो आहे, हाणे जीअं लाड़काणो एफ एम 88.8 ऐं जी एफ एम नेटवर्क खे तव्हां ज्वाइन कयो आहे, तव्हांखे हिकु दफ़ो ॿीहर असां आज़ादीअ जूं कोर सारियूं मुबारकूं चवंदासीं। प्रोग्राम जे आगाज़ में असां तव्हांखे ॿुधायोसीं त लाइव कॉल्स असां तव्हांजो शामिलु कंदासीं 0332132288। सो प्रोग्राम जी पहिरीं कॉल शामिलु कयूं पिया। 7:27 थी चुका आहिनि, 8 बजे ताईं असांजो प्रोग्राम जारी ऐं सारी रहंदो। अस्सलामुअलैकुम, अलहमदुल्ला भाउ, केरु था ॻाल्हायो काका? अलहमदुल्ला काशिफ़, किथां कॉल कई आहे? सखर खां, शहर खां। सही आहे काशिफ़, ख़ैरु लॻो पियो आहे? 14 अगस्त ते मुबारकूं हुजनि भाउ। मसे मसे यार, मुंहिंजी लदी अथई सार, आयो मिलण आई तो। हा, कीअं पियो गुज़रे अॼो को ॾींहुं? कीअं मल्हायो आज़ादीअ जो ॾियारो? माशाला, सुबुह खां वठी छा कया? लाड़काणे बि? पहिरियों चई सखर मां थो ॻाल्हायां, वरी हाणे लाड़काणो। सुबुह खां वठी माना चाचे नेमतला वांगुरु हणहणा कई अथई। अलहमदुल्ला, अलहमदुल्ला, शुक्र आहे। असां सुबुह केक वेक कटियासीं, खाधासीं, खारायासीं, माशाला। अकेला न खाधोसीं भाउ, 4-5 ॼणा हुयासीं सभु मायूं काका। सिदरा खां सवाइ असां कीअं खाईंदासीं ॿुधाए? सही आहे भाउ, ॿियो ख़ैरु लॻो पिया? महिरबानी। जी जी हा, जी जी वॾी महिरबानी। सही आहे, महिरबानी अदा, असांजे प्रोग्राम में शामिल थिया, लख थोरा तव्हांजा। सो हिनखे त पुराणा आरजे बि हुन ज़माने वारा बि यादि आहिनि, माशाला असांजा पुराणा लिसनर आहिनि। सो ख़्वातीन आज़ाद, तव्हां असांजे प्रोग्राम में पंहिंजो पैनल ते मैसेज आया आहिनि छा? जी चलो, तव्हां असांजे प्रोग्राम में फेसबुक लाइव ते बि कमेंट करे सघो था, लाइव कॉल बि करे सघो था, ऐं पैनल ते मैसेज बि करे सघो था।
0: अच्छा, टाइम जेको आहे प्रोग्राम जो सफ़ा थोरो आहे, वञी असां वटि बाक़ी अधु कलाक बचो आहे। सो ॿियो ॿुधायो को हाल
1: अहिवाल। पाकिस्तान ते हूंदा हुआसीं न, त असांजो प्रोग्राम अधु कलाक
0: छा कंदा हुयो पोइ हुन में?
1: हुन महिल अधु कलाक बि वॾो हूंदो हो, कमर्शियल थोरा ई हूंदा हुन में, बिना कमर्शियल जे जेको अधु कलाक हेॾो सारो लॻंदो हो असांखे। हुन अधु कलाक में 5 गाना बि हलाईंदा हुआसीं पूरा पूरा, हीअ तो वांगुरु अधु में गाना थोरा कटींदा।
0: असां छा कयूं, हेॾा असां कमर्शियल आहिनि त पोइ असां ॻाल्हाइणो थो पए न गाने में बि।
1: बहरहाल हाणे असांखे टेक्स्ट मैसेज अचनि था, हुन महिल ख़त हूंदा, ख़त पोस्ट कार्ड हूंदा,
0: असांजे टाइम ते बि ख़त
1: हूंदा, ढिग ढिग माशाला,
0: टेबल भरी पई
1: आहे। कुझु कमेंट खे शामिल कयो लाइव कॉल जी तरफ़।
0: ओके, असां सां इरम मौजूद आहे। केॾी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। जश्नी आज़ादी, तव्हांखे मुबारक हुजे। केक खाओ त सलाह अथव, तव्हां केक खाओ बाबा, असां पंहिंजे सॼो केक खाई छॾियो आहे। और वासा भाई हमारे साथ मौजूद है। वासा भाई, तव्हांजो मोहबतूं आहिनि, प्रोग्राम ॿुधो पिया, तव्हांखे बि खोड़ सारियूं मुबारकूं हुजनि। और हमारे साथ हैप्पी गर्ल वालेकुम अस्सलाम कहते हैं आपको। उन खां अलावा तव्हांखे बि 14 अगस्त जूं इलाही सारियूं मुबारकूं हुजनि। और हज़ार खां जतोई भाई हमारे साथ मौजूद है। और हज़ार भाई हमारे साथ हैं जी, आपको भी आज़ादी की बहुत सारी मुबारकबाद हो। बिल्कुल। अच्छा, सो किशोर भाई कहते सलाम अदा, सिदरा बियो सलाम, काका रिज़वान खुश आयो?
1: वाह वाह, कुराड़ा खुश आई तू, तबे ठीक आ तुझी? काको न चवंदो घर मुखे?
0: मां कुझु न चवंदो। अच्छा वासु भाई, तव्हांजी पासे जो गानो कोशिश कयूं था हलाए सघियासीं त हलाए वठंदासीं। उन खां अलावा चाचा खाली जुड़ी जो असांखे ज्वाइन करे चुको आहे,
1: भली करे आहे चाचा,
0: तव्हांखे बि आज़ादी जो खोड़ सारी मुबारक हुजे। दर्दे दिल सां गॾु मौजूद आहे, वालेकुम असलाम। और कहती शाम बखेर, आपको भी कहती शाम बखेर के साथ जश्न आज़ादी मुबारक हो। اور عبد الرزاق بھائی ہمارے ساتھ ہیں. اسی پیارے پاکستان جی 79 جشن آزادی مبارک باد پیش کیو تھا پارا محمد خان
1: 79 نا 79 ہی
0: 79 ہی
1: 79 ہی سالگرہ مبارک.
0: فل موکل ڈی چڈی جو بابا پروگرام ریڈیا
1: چلو کالر کی طرف السلام علیکم.
2: وعلیکم السلام. سائیں کیڑا حال
1: ہے؟ الحمدللہ سائیں. کیڑا تھا گلاؤ؟
2: ہاں رانجن کوئی خود کو سنگے تو
1: ہاں جی رانجن صاحب خیر لگو پیا طبیعت سیٹا آواز تاں نے تھوڑو کٹ جے پے اور تھوڑو پانی لوکیشن کے چینج کجو.
2: جی جی ہاں صحیح دے
1: تو ہاں وی آئی پی وی آئی پی اوڑے پاڑے آرا میٹر مائٹ ڈورا ڈگا
2: سب خوش سب پیٹ لگا پیا
1: اللہ سائیں خوش رکھاں مبارک ہو جو جو آزادی ڈیاڑو چھا چوندو.
2: جی جی خیر مبارک
1: آؤں چاہوں تھا
2: سجن دوستن
1: کے
2: سلام
1: لینا. جی
2: جی کہڑے خان محمد جونے جو وڈیرو علی بخش جونے جو وڈیرو جان محمد جونے جو ڈاکٹر فرحان ڈاکٹر لال چند کے سائیں
1: صحیح ہے. وی مہربانی ادا تاج وڈی رنجا سبھی نال اچھی آر جے جے بھی کھین وہ کٹ جی سب تاکہ چاچو گھنو تو یاد اچھے چاچا بدھے پہ نا
0: چاچو
1: کو صبح اٹھے بجے جو آئل الا بجے جیڑو تھو
0: لگے
1: چلو ست لگی 33 منٹ تھی چکا آزاد 34 منٹ تھی چکا آزادی جو لکھ لکھ مبارک ہوجن جی ہانے ہانے بدھن شروع کیا ہے تو سدرا رضوان وہاں سے گڑ گڑ آئے تو بیک گراؤنڈ دے کو مزو اچے نا بدھن ابا کنن تے دبو چی ہوا.
0: اچھا اوکے سو بیو شاہ چون چاہیندہ تمام الائی سالن کا پوتا مجھے پروگرام میں ہیندہ آئے
1: تو بس سال ہوئی ہیں گزری تو ہنے
0: کل بعد آج چھوی ہے سٹارٹ تیوا مجھے یاد آلا
1: اللہ سائیں بھی قرآن شریف میں فرمائے تو جدی تاں موٹ ہندو ماں پچھن ماں تاں کھاں تو کترو ٹائم تاں دنیا میں رہی آئے ہو تاں بھی یہ بڑے واہے تو حقیقت میں زندگی جواب دیا
0: زندگی ہیڈی سال لگے تھی پر اصل ایتری مختصر
1: ان کے گھنے کا گھنو نوجوان خاص طور سے اساں انہن کے پنجو یوتھ چوندا سے تاں جنزی چوندا ہو تو جنزیز کے خاص طور سے میں گزارش کندم تو تاں جی زندگی جو کو بھی مقصد ہے ان کے ایمانداری سے محنت سے جدوجہد سے جی تا حاصل کندو تو ان شاء اللہ تعالیٰ رب پاک تاں جی ضرور مدد کندو شروع میں پروگرام کے آغاز میں سدھا چم تو جے پاکستان جا دشمن وہ نیست و نابود تھی دشمن وہ نہ جے اساں تے حملوں کندا دشمن وہ بھی جے کرپشن میں ملوث ہیں وہ بھی ملک کے نقصان پہنچائن پیا دشمن وہ جے جن کی گورننس صحیح نہ ہے دشمن وہ جے ادارہ صحیح نتھا ہلائن دشمن وہ جے رشوت وٹھن تھا جے بےمانی کن تھا یہ سب دشمن ہیں نا تو ان کرے پانچ وطن سا پانچ ملک سا پانچ دھرتی سا پانچ دیس سا پورے ایمانداری سا جو ہے سو اساں کے
0: وطن سا سچا
1: تھا جی ہاں بابا تھوڑا چھو گھنو سمجھو بس سدرا جی ہاں کوالٹی ہے نا تھوڑا
0: میں تھوڑا گالائی آیا
1: من میں متو تو کھاوا تھا